0: अनि
1: भित्र पनि चाहिँ त्यहाँ पावर हाउस थियो, पावर हाउस भित्र पनि छन् मान्छेहरू,
0: हुनसक्छ होला, हुनसक्छ सबै भाग्न नसकेको होला, टनेल लामो छ, टनेलमा भए पनि त्यहाँ पानी फोर्सले भित्र लगिसकेको होला, टनेल एकदम लामो छ।
2: Nepali officials hope for more miracles. But the families of those missing in the tunnels continue to wait for fathers, brothers, and sons who may never come home. Nepal has a long history of climate-related disasters. Is a warming planet to blame? That's next.